0: ये कौन, यही सच्चल की शायरी का मरकज़ो महवर है। मौजू के एतबार से सच्चल का कलाम हमा ओस्त और मंसूरी मसलक का तर्जुमान है।
1: सच्चल का ज्यादातर कलाम रिंदी, बेबाकी, जज्ब और सरमस्ती का आईनादार है। इसमें कैफो दिलकशी, हुस्न रंगीनी कूट कूट कर भरी हुई है और कभी कभी इज्जो इंकसारी और कहीं कहीं हुस्न इश्क।
0: साईं सच्चल सरमस्त के नजदीक सच्ची लगन, दुख और मुसीबतें झेलने से ही तालिब विसाले महबूब से हमकिनार हो सकता है, क्योंकि मोहब्बत ही के जरिए लोगों के दिलों में अपने लिए मकाम पैदा किया जा सकता है।
1: आपके ख्याल में दुख राह इश्क के हक का पहला कदम है। सोज़ो फिराक, मसाइब व आलाम के बगैर रूह इंसानी पाकीज़गी की हकीकी मंजिल नहीं पा सकती।
0: तालिब अपने महबूब का वसल हासिल करने के बाद हर किस्म की पाबंदियों से आजाद हो जाता है और दिल से तफर्रुक-ए-बाजी, हसद व कदूरत और दुई की कसाफतें इस तरह दूर हो जाती हैं जैसे सूरज के रोशन होने से अंधेरा।
1: इस मंजिल पे पहुँचने के बाद वो पौधों, दरख्तों, पत्थरों बल्कि कायनात की हर शय में अपने महबूब का परतो देखने लगता है। महबूब जो हक है, जो सच है। सच्चल साईं फरमाते हैं,
2: इसी लम्हे और इसी दिन ही जागो, रोशनियों के शहर की तरफ मुतवज्जे हो जाओ, गुनाहों से रग़बत मत रखो, दूसरों के करतूतों पर निगाह मत रखो और मजबूत बनो, दुनियावी शान और शौकत के लिए जिद्दोजहद मत करो, बस सच्चाई, पाकीज़गी और जवां मर्दी के लिए जिद्दोजहद करो, भाइयों के साथ भाई बनकर रहो, मोहब्बत भरे नगमे सुनो, गरीबों और मुसीबत के मारों पर तवज्जे दो, उनकी सदाओं को सुनो, उनके दुख और मुसीबत में शरीक रहो, फिर भले जो भी हाल हो।
1: जिस तरह कतरा आबे दरिया में गिरने के बाद अपनी हस्ती मिटाकर बह जाता है, बिल्कुल उसी तरह सच्चल सरमस्त खुद पसंदी की तमाम ख्वाहिशात का मुकम्मल तौर पर खात्मा कर देने पर जोर देते हैं, ताकि मुख्तलिफ फिरकों और ग्रोहों के दरमियान कशीदगी का सदबाब हमेशा के लिए हो जाए।
0: सच्चल एक सूफी, बासफा और बनी नौ इंसान के दरमियान मोहब्बत और उखवत व खैर सगाली के पयाम्बर थे। आप वादी मेहरान के सीने से मोहब्बत खुदावंदी से सरशार इत्तेहाद आलम के मिशल बरदार की हैसियत से उभरे।
1: आपने इलाके की तकरीबन सभी अहम जबानों को अपने अफकार और ख्यालात और महसूसात के इजहार का वसीला बनाया।
0: सच्चल साईं वहदतुल वजूदी शायर थे। इस सिलसिले में आप इब्नुल अरबी, शम्स तबरेज, मंसूर हुल्लाज, अत्तार, सरमद और इसी नजरिए के दूसरे सूफियाए उज़्ज़ाम के मुकल्लिद थे। यही वजह है कि आप खुद को फना करने के जरिए अपने वजूद की हकीकत जानने और आलमगीर उखुवत की राह इख्तियार करने की तलकीन करते थे।
2: चल न तू बारात पीछे, बनना यार तमाशा, डंके पर तू चोट लगा और खुद ही बन जा दूल्हा, और ना ले तू रास्ता, ले तू राह हलाज की।
0: सच्चल मोहब्बत में खुद को फना कर देने को जिंदगी की मेराज समझते हैं। वो इश्क की मसनत पर सरफराज निहायत हिम्मत और मेहनत से नारे मस्ताना लगाते हैं। उनके नारे में न कमजोरी है न लर्जा, आवाज इतनी साफ कि दूर दूर तक सुनी जा सकती है।
1: उनका कलाम तफसीर हयात भी है और तामीर हयात भी, हक का इजहार भी है और नाहक का इनकार भी।
0: सच्चल ने फिक्र अंगेज सूफियाना शायरी और मजहबी फजा में आंख खोली थी। उनके कलाम में रूह की पाकीज़गी, दिल की सफाई और कल्ब की वुसअत पाई जाती है।
1: सच्चल की शायरी में हालो काल, जिक्र व फिक्र, खैर व शर, जाहिर व बातिन, मौत व ज़िस्त सब कुछ मिलता है।
0: उनमें फना व बका, सरमस्ती व सरशारी, बेखौफी, बेबाकी, पुरकैफी व पुरसोजी तमाम तर जलवा सामानियों के साथ नजर आती है।
1: सच्चल के फारसी कलाम से मालूम होता है कि वो फरीदुद्दीन अतार और हकीम सनाई के कलाम से मुतासिर थे।
0: वो नफरत के बजाय पैगाम इश्क देते नजर आते हैं। وہ سمجھتے ہیں کہ غور مقصود کے حصول کے لیے خاک پائے ہماشو پر حمل کیا جائے، کیونکہ دانا خاک میں مل کر ہی گلو گلزار بنتا ہے۔
1: عشق و عقل کا موازنہ ان کا پسندیدہ موضوع ہے۔ عشق نامے میں انہوں نے اس موضوع پر 50 سے زیادہ اشعار کہے ہیں۔ وہ کہتے ہیں کہ عشق شہنشاہ حقیقی کا راز ہے، جبکہ عقل اپنے نقص کی وجہ سے منزل تک نہیں پہنچ سکتی۔
0: اسی مفہوم کو علامہ اقبال نے اپنی غزل کے ایک شعر میں اس طرح بیان کیا،
2: بے خطر کود پڑا آتش نمرود میں عشق، عقل تھی محو تماشا لب بام ابھی۔
1: سچل کے خیال میں عقل بحث و مباحثے کی طالب ہے، جبکہ عشق ان فضولیات سے دور رہتا ہے۔ انسان غرور و تکبر چھوڑ دے اور غیر اللہ کا خیال دل سے چھوڑ دے تو صاحب بصیرت بن جائے گا۔
0: وہ کہتے ہیں جسم خاک ہی خاک ہے اور یہ روح وہی ذات ہے، تو کوئی اور خیال نہ کرنا، اللہ تعالیٰ ہر جگہ حاضر و ناظر ہے، تو انا کو ترک کر کے اسے پہچان۔
1: عشق کے حوالے سے ان کے خیالات اور افکار بہت واضح اور صاف ہیں۔ وہ کہتے ہیں
0: عشق ایک پاک و صاف نور ہے، جس کو عشق ہے اس کو کوئی خطرہ نہیں ہے، تمام کائنات محبت کا مظہر ہے۔
1: وہ کہتے ہیں میں نے زہد و تقویٰ کے بہت سے لباس پہنے، لیکن عشق نے میرا گریبان چاک کر دیا۔ عشاق کے لیے عشق تریاک ہے، کبھی کڑوا کبھی میٹھا، آشکار عشق کی غلامی کر، دل و جان سے ان کا غلام بن جا اور ان کے پاؤں کی دھول۔
2: کہ سوداگر یار کون سے دیس سے آیا ہے تو، عرش سے چل کر فرش پہ آیا قدم قدم مہکار، کہاں سے چل کر کہاں پہ آیا اشک پرو کر ہار، کیا کیا تو نے روپ سجائے کیا کیا ہار سنگھار، سچو کو تو عشق نے یارو بخشے روپ ہزار۔
1: عشق ایسی آگ ہے جو سب کو جلا دیتی ہے، لیکن ہم اس کے درمیان میں سمندر کی طرح آرام سے بیٹھے ہوئے ہیں۔
0: ایک جگہ وہ کہتے ہیں وہاں ٹوٹے ہوئے دل خریدے جاتے ہیں اور زخم خوردہ دلوں کی جستجو رہتی ہے۔ اے دل، تو دنیا کی بندشوں سے آزاد رہنے کی کوشش کر، کیونکہ آزاد دلوں کی باریابی جلد حاصل ہوئی ہے۔
1: اور ٹوٹے ہوئے دل وہی ہوتے ہیں جو محبت کے سمندر میں ڈوب کر بھی ابھرے رہتے ہیں اور عشق کی آگ میں جل کر کندن بنتے ہیں اور محبت کا پیغام عام کرتے ہیں۔
0: محبت کے بغیر گمراہی ہے اور درد کے بغیر زندگی عذاب، محبت کے بغیر راہ نہیں ہے بے راہ روی ہے، محبت نہ کرنے والا ایسا ہے جیسے وہ بادشاہ جو تاج سے محروم ہو۔
1: عشق میں جو درد و الم ہے وہ دارا و سکندر کے نصیب میں کہاں، مکار لوگوں کا عشق کے گروہ میں کیا کام، عشق تو پاکیزگی کا نام ہے۔
0: یہ سورج یہ چاند سب عشق کی بہاریں ہیں، عرش کی کرسی سے لے کر فرش زمین تک عشق ہی کی کار فرمائی ہے۔ جس آنکھ میں عشق کا خمار ہوگا وہ محبوب کے سوا کسی اور جانب نہیں ہوگا، جو دل عشق سے خالی ہے وہ فقط مٹی ہے دھول ہے۔
2: کیسے آئے قرار سکیری میرا عشق ہے اس سے، ہوت سجن کا عشق اے سکھیو میرا ہے اظہار، سارے رشتے ناتے ٹوٹے عشق ہے اب مختار، کب مجھ کو وہ درشن دے گا میرا سہنا یار، مجھ پہ رہے اب قائم و دائم سچو پریت بہار۔
0: قائم و دائم رہنے والا پیار یوں تو بارے گراں ہے، لیکن راحت جاں بھی ہے اور تاریکی میں اجالا بھی، یہ زور آور بھی ہے اور کڑی دھوپ میں گھنی چھاؤں بھی۔
1: کیا تم جانتے ہو کہ یہ جو آسمان پر کہکشا ہے یہ کیا ہے؟ کسی زمانے میں عشاق کا قافلہ یہاں منزل انداز ہوا تھا اور یہ اس کا نشان ہے۔
0: عشق، محبت اور پیار کے اس سفیر کا نام عبد الوہاب تھا۔ حق اور سچ کہنے کی وجہ سے آپ کو سچل اور عشق و سرمستی کے حوالے سے سرمست کہا جاتا ہے۔ آپ کا سلسلہ نسب خلیفہ ثانی حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ سے ملتا ہے۔
1: آپ کے آبا و اجداد محمد بن قاسم کے ہمراہ سندھ آئے تھے اور سندھ کی فتح کے بعد سیون رہائش اختیار کی تھی۔ मुगलों ने जब सिंध फतह किया तो इस खानदान को रानीपुर के करीब जागीर अता की।
0: इस हफ्त जबान शायर के बारे में मोहम्मद आसिफ खान ने अपनी पंजाबी जबान की किताब सिंधी अदब में लिखा है, तालपुर दौर के सबसे बड़े शायर सच्चल सरमस्त थे, उनको सरताज शोरा और शायर हफ्त जबान जैसे अलकाब से नवाजा गया। सिंधी, सरायकी, फारसी, पंजाबी, उर्दू और हिंदी वगैरह जबानों में निहायत रवानी से शायरी की।
1: इसी शायर हफ्ते जबान के बारे में एल एच अजवानी ने अपनी अंग्रेजी किताब हिस्ट्री ऑफ सिंधी लिटरेचर में इस अजीम सूफी शायर को खराज अकीदत पेश किया है।
0: वो अंग्रेजी के शायर शैली की तरह नगमाती और फारसी शायर हाफिज की तरह इनकलाबी और बागी शायर थे।
1: अजवानी ने आगे चलकर लिखा है, झूठ के खिलाफ आवाज बुलंद करने में सच्चल, शेले और हाफिज दोनों से आगे हैं। वो सच के अलमबरदार थे और सच के खिलाफ कुछ सुनने के लिए तैयार नहीं थे।
0: सूफी मनश, सादा, सच्चा और खरा ये अजीम शायर जो 1739 बमुताबिक 1152 हिजरी में पैदा हुआ था, 90 साल की मुजाहिदाना जिंदगी गुजारने के बाद बिलाखिर सन 1829 में इस दारे फानी से हयाते जाविदाने की तरफ कूच कर गया, लेकिन उसके ख्यालात की खुशबू, उसके आशार की सूरत रहती दुनिया तक फैल

0: اوہاں جی اسکن ڈل ایں بیرونق لگے تھی ہانے پہنجی اسکن کے دیو ایک نو گلو پیش آہے وائٹ ایش بیوٹی کریم اوہاں جی اسکن کے بنائے فریش سافٹ ایں گلوئنگ ان جو اسکن فرینڈلی فارمولو دی اوہاں کے ریڈینٹ لک روزانہ جے استعمال سا ہر قسم جی اسکن جے لائے پرفیکٹ ہانے تھیو خوبصورت تھین ودی کا آسان وائٹ ایش بیوٹی کریم خوبصورتی جے کا چمکے ہر دی بہترین رزلٹ حاصل کرن لائے وائٹ ایش بیوٹی کریم سا گڈ استعمال کریو وائٹ ایش بیوٹی سوپ وائٹ ایش بیوٹی سوپ سا ملے چمکدار نکھار تازگی سا گڈ وائٹ ایش بیوٹی کریم گلوئنگ اسکن جو راز ا پروڈکٹ بائے بایوکون انٹرنیشنل پاکستان
1: आशिक होंडा शोरूम मेहरा पर एटलेस होंडा मोटरसाइकिल जो पर एतमाद आई बा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरा पर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब है सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी

0: जू लेबॉरेटरियूं ऑडियो ऐं विजुअल लेक्चर सिस्टम जी सहूलियत केमेस्ट्री फिज़िक्स बायोलॉजी रियाज़ी ऐं इंग्लिश ते ख़ुसूसी तवज्जो एंट्री टेस्ट ज़रिए मेडिकल ऐं इंजीनियरिंग में क़ाबिले तहसीन नतीजा रांदियुनि जो मैदान ऐं उते मुनक़िद थींदड़ मुक़ाबला तहरीर तक़रीर ऐं ज़हनी आज़माइश जा मुक़ाबला पंहिंजे अखियुनि जे नूर नियाणियुनि ऐं प्यारनि पुटनि जे मुनासिब तइलीम ऐं तरबियत लाइ अॼु ई मज़हर स्कूल सिस्टम मेहरापुर जी विज़िट करियो वधीक राब्ते लाइ डॉक्टर अल्ताफ़ हुसैन मेमण मैनेजिंग डायरेक्टर मज़हर स्कूल सिस्टम कॉन्टेक्ट नंबर 03000027234 निसार अहमद मेमण प्रिंसिपल मज़हर स्कूल सिस्टम मेहरापुर कॉन्टेक्ट नंबर 03013865453
1: السلام علیکم ادا
2: وعلیکم السلام ادا چھو پریشان آہیں
1: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
2: ادا دکان جی مشوری کرائی تھئی
1: نہ ادا
3: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تے ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نتھی چوی
1: مجھے دکان جی بیٹھ ہلندی
2: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
1: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا
3: آفیس جی میراپور ایف ایم 94 نزد گرلس ڈگری کالج حالانی روڈ میراپور رابطے لائے منصور احمد میمن 0301-380-8347
4: اپنا شہر اپنا گھر محراب پور اور محراب پور کی آواز جی اے ایف ایم 94